0: जी दोस्तों, लाइव शो पयाम सुबह जारी है आकाशवाणी श्रीनगर। और आज के शो के मेहमान हैं वर्ल्ड चैंपियन इन आइस स्टॉक स्पोर्ट्स मोहम्मद सरफराज। ये कैप्टन भी है आइस स्टॉक टीम इंडिया के, और इनसे हम बात कर रहे थे इनकी अचीवमेंट्स के बारे में। पहले ये रग्बी खेला करते थे, उसमें भी इनकी अचीवमेंट है। फिर उन्होंने 2014 से ये खेला आइस स्टॉक स्पोर्ट, तो इसमें भी एक अचीवमेंट है वो शेयर की सरफराज साहब ने। और 300 लगभग यहाँ पे आइस स्टॉक के खिलाड़ी है अभी तक। उस बारे में बात करेंगे कि बाकी बच्चे कैसे इस एसोसिएशन को ज्वाइन कर सकते हैं। उससे पहले मैंने ये कहा था कि इस इक्विपमेंट, इस खेम के 3 इक्विपमेंट्स होते हैं, स्टॉक बॉडी, स्टॉक हैंडल और डॉब। किसी ने पूछा था कि पूरी रोशनी डालिए, स्टॉक बॉडी क्या कहना चाहेंगे इस, अगर ये स्टॉक बॉडी ये क्या चाहसन, ये क्या होता है?
1: ये चाहसन ترین چیزن ہند ہینڈل ات سینڈل لگ بھگ 500 گرام سہ ہینڈل ٹھیک سہ کنیکٹڈ سٹاک باڈی ست ٹھیک تک سٹاک باڈی تل پلیٹ اک کنیکٹڈ ٹھیک سہ پلیٹ کیا سران تہد سپیڈ ڈسائڈ کہ سپیڈ کچا آس یہ سٹاک باڈی یہ ساڑ 3 ٹو ساڑ 4 کلو وزنس مز ساڑ 3 کلو بچن خطر ساڑ 4 کلو جو سینئر ان کے لیے ہوتا ہے تو یہ اہس کنیکٹڈ کران پان ون ٹھیک تہوی ڈسائڈ کرن ہینڈل لانگ ہینڈل شارٹ ات مزہ زائپک ہینڈلز لانگ ہینڈل کران استعمال سہ لانگ ڈسٹینس سپورٹس ات مجھے اک ایونٹ اک لانگ ڈسٹینس یت مزہ پہ سہ ساروی کھت دور یوتھ دور ہیکو لگے
0: تیوت
1: ونکین ہائیسٹ سہ اکت شیٹ میٹر ریکارڈ
0: اکت
1: شیٹ میٹر سہ دور مان تک لانگ ہینڈل یوز کر ٹیم گیم یت مز بس گندان

0: अपने अगले दो रोज के दौरान दिल्ली, हरियाणा, चंडीगढ़, हिमाचल प्रदेश और उत्तराखंड के इलाकों में गरज चमक और तेज हवाओं के साथ छींटे पड़ने की पेशगोई की है। आईएमडी के मुताबिक कल झारखंड, छत्तीसगढ़, मध्य प्रदेश, आंध्र प्रदेश, ओडिशा और अंडमान और निकोबार जजायर में इसी तरह के हालात रहने का इम्कान है। क्रिकेट में लखनऊ में तीन एक रोजा बैन अलावामी मैचों की सीरीज के दूसरे मैच में भारत ने अफगानिस्तान के सामने जीत के लिए 403 रन का निशाना रखा है। इससे कबल भारतीय टीम 49 ओवर्स में 5 गेंदों में 402 रन बनाकर आउट हो गई। शुभमन गिल और ईशान किशन ने सेंचुरियां बनाई। गिल ने 154 रन बनाए जबकि किशन ने 125 रन स्कोर किए। इससे कबल अफगानिस्तान ने टॉस जीता और पहले गेंदबाजी का फैसला किया। अब से कुछ देर पहले तक अफगानिस्तान की टीम ने 44.3 ओवर्स में 8 विकेट पर 232 रन बना लिए थे। और आखिर में खास खबरें एक बार फिर। वजीर आजम नरेंद्र मोदी ने एवियों में G7 सरबराह इजलास के मौके पर अमरीकी सदर डोनाल्ड ट्रंप के साथ मीटिंग की। मीटिंग में बहरी जहाजों के अमले की सलामती और आबनाई हुरमुज को खुला रखने के उमूर पर बातचीत की गई। वजीर आजम ने जर्मनी के चांसलर फ्रेडरिक मर्ज, यूरोपीय काउंसिल के सदर अंतोनियो कोस्ता और यूरोपीय कमीशन की सदर उर्सुला फोन देर लेन के साथ भी दोतरफा मीटिंगें की। पेरिस में विवाटेक 2026 के दौरान इंडिया पवेलियन की इफ्तिताही तकरीब में भारत और फ्रांस ने जिद्दत तराजी, मसनू जहानत और तकनीकी ताउन के फरोग के अज़्म का इरादा किया। रेलवे ने कनेक्टिविटी और मुसाफिरों की हिफाजत को बेहतर बनाने के लिए 1200 करोड़ रुपए से ज्यादा मालियत के कई प्रोजेक्टों की मंजूरी दी है। और मर्दों के क्रिकेट में लखनऊ में तीन एक रोजा मैचों की सीरीज के दूसरे मैच में भारत ने अफगानिस्तान के सामने जीत के लिए 403 रन का निशाना रखा है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: محرم الحرام کس موقع پہ بوزو اخت بات موضوع چھ کربلا تو حقیقی زندگی مقرر چھ مولانا شیخ غلام رسول نوری۔
2: سامعین گرامی، محرم سپن شروع سورت اس ماہ محرم یوان ون زن زندگی ہند رت حیات رت موت مقابلہ کرنک رت چنانچہ دنیا پرت انسان سانا زندگی تا حیات اس وچن زندگی کتھ مز حیات کتھ مز خلاق کائنات پروردگار عالم یم اس حیات دس یم اس زندگی دس سوئی خدا فرماوان اے ایماندارو کریو لبیک دیو جواب خدایس تو خدا سند رسول اس یل خدا سند رسول تہ آلو کرو تات چیزس کن یت مز تہز حیات چھ یت مز تہز زندگی چھ تو امیک مطلب گو اگر اس مالک حیات اس پروردگار یا عالمس کو رجوع کرو دبوس خدایا اس دے حیات اس دے زندگی سو دیوان صدا یقین چھ زندگی تم سات یم سات سے مینس آلوس تے لبیک کرک مینس حبیبس سید الانبیاء سندس آلوس تے لبیک کرک یو کن چھ میون حبیب آلو کری تو کن چھ گسن اتھ مس حیات اتھ مس زندگی حالانکہ اس چھ زانا زندگی گو وتھن بہن کھون چون پکن یقین چھ زندگی آخ مگر یہ زندگی ہائی وونی اگر یہ زندگی آسی ہے تیل ون قرآن پنس حبیبس ان نکلا تسمع الموتا اے میانے حبیب ث ہک نیم مرد بوزن تو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کن قبرستان مس خطبہ دیوان پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم مردن بروہ کن بولان بلکہ تمن بروہ کن بولان وتان پکان تمن خطبہ دیوان تمن ہدایت کران تمن وت ہاوان تمن ارشاد کران مگر قرآن ونان مرد کیاز امیک مطلب گو قرآن مجید کس نظر مز حیات بدلی کان چیزا سو حیات کیا سو آلوس مز کانس آلوس مز جناب پیغمبر اسلام صلی اللہ علیہ وسلم یعنی اکس پیغمبر سن اکس نبی سن آلوس مز چنانچہ یہ راز یم سات پروردگار عالم سن خلیلن جناب ابراہیم آواز دت پروردگارا رب ارینی اے مہا پروردگار مے ہاو تو کیفت تو الموتا سکت پٹ چھ ہک مرد زندہ کران یعنی جناب ابراہیم چھ ونان مے ہاو تو سکت پٹ چھ ہک زندہ کران یہ کس چھ چھ خلیل تو جناب پروردگار عالم چھ ونان اے میانے خلیل کیا چھ شنا ات پر ایمان بہ چھ زندہ کران بہ چھ حیات دیوان بہ چھ زندگی کران چنانچہ جناب خلیل عرض کران پروردگارا مے یقین تی مے ایمان تی مگر بہ زان میون دل گوس مطمئن گسن

0: सुबो फल्गुन सुबो कुल्हुन करामत बशारत जिंदगी हन नूर चलामत अपुज रोतुल सुबोदम शीन जन जगलान पजर प्रागाश सुबहुक नैन सदाक। अल्लाहु अकबर
1: रब सुंद बजर हक तपोज ताकार प्रागाश अजान नाय अल्लाहु अकबर मोजिन दिवान वहदनियत पारे गवही पज गवही अशहदु अन्न मुहम्मद रसूलुल्लाह लच बजवरी प्रोन पजर आज तिरोशन आफ्ताब यकीन करमस करामत पजिच परती थोमस
0: पजर प्रागाश पजर नस्का हाज ये परतीक रोज पजर ता अब मिछुन फी कहन देश पजरस हरारत मिछुन फी कहन देश पजरस हरारत ये कई मीक बख्त बैठ कर मत करामत मिछुन यादा बुतु سیاست آگ میں برملا وچمت
2: میں وچ کر بو بلا بالکل اچھن دیش ماں یہ جن پر تیت پزرت روز سوئی مدار چھرات دبر سس سہرا رینگ زارا اللہ ماما واب توفا نقتلان گردو گبارا اللہ